ओके जनाब, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। आवाज दिल भर रेडियो चार सदा सवाई वर सर सर दखे जम के टांग को सर खैर जम के करे का ओ उम्मीद रेडियो चार सदा सवाई बठग्राम द टूल रुदन को इंदहाड़े रजा तमन नाड़े रजा तो शुक्रिया जी खुशहाल हो से आबाद हो से लख शांति जवंदी हो लख बेदार हो से एमएसडी रजा तमन नाड़े रजा तो शुक्रिया जमा आवाज जमा पखे सर तब ब्लास्ट की बाहर के इंशाल्लाह सब बराबर भी देखे रहा उस पर बराबर भी देखे रहा विख प्रोड्यूसर से खैर बदा का साथ उनकी जमकर प्रोग्राम हो रही है। थैंक यू सो वेरी मच जमा पखे सर आवाज भी इंशाल्लाह खैर बीजम वाला आवाज पर बराबर भी देखे रखा सही बात है ना उस बस सही भी देखे जमा पर ख्याल से रखा एमएसडी भी हमारा लख शांति इन्फॉर्म जी जमंग आवाज बीजम तेज देखा बीजम तेज दे इंशाल्लाह खैर बीजम उस बराबर सी देखे रहा उस बराबर सी देखे रहा बाहर के तासु सिंह जी सेहत मु सिंह ने मिजाज हालात हुआ क्या जिंदगी सिंह रवान यार चरता चरता सुख सुख जमा आवाज पूरी देखे नमू लगे लक्षा दे मालूम देखा मेहरबान यार की चर जमा आवाज बराबर दे रवान दे कम रेडियो रही चीज जमंग प्रोग्राम से स्पष्ट है नरे पास पदे नंबर वाले देखे रहा तासु سو کے جی پتی نمبر ون تھا میسجز پر 316 642 بیا 22 او بیا 46 اذان با اور بعد با بیا رزو تفصیلی خبر ہے خصوصی زمنگ نمبر ضرور جان سر یاد ہو اس سے پر 316 622 بیا 22 او بیا 46 اس سے پر 316 622 بیا 22 او بیا 46 یوزل نمبر بیا وائما 03-16-6-2-2-2-2-4-6 سپر 316 622 22 46 پتے نمبر تاسو ماتا میسیجزو کوئی خواہ زبا مونزو کما بیا ودا غیر نمبات کے ساسو میسیجنو گو رما جی زمنگ سمرا اور دنگو دا خیر مونگتا خپل خپل کلی کلی خشتہ خشتہ پیغامون را لگری دی ٹھیک دیچی دیر جاتا ضروری دا چی تا سمگلا دا خپلی موجودا کے جوندے احساس را کے چرا خطر جان بھائی آواز دن برابر دے ریڈیو اور کم ریڈیو اور بٹگرام اور کرک اور ٹانک اور ورسر خیرا دلبر ریڈیو چار سدا اور امید ریڈیو والا دا سیارا والی ایستا سمات رسپانس تیچہ دے بیا بالخصوص درگئی بٹخیلے والا زمان آواز زمان بخیزر بتا سمانے خانے لگی خوراسی مجھ کو او بیا راجو

0: Garnier Micellar Cleansing Water.
1: अच्छा खटक और बिल्कुल संदरा मुकम्मल और से सर नूर बेही वाना फशे दगा दव दग जीता वो सार तवर से जे साबु बेदा गिला ने के शायद खाना या देमु संदरा पमान से बान कर ला या नूर दस से खबर अभी ना ना संदरा दे मुकम्मल और सार तवर से दला दे अलिफ नौन सा ये रसम है मुकम्मल दर बंदर उसको ख्वाश वगैरह से जब या नहीं जब दे बिया टेलीफोन पर जा हां मैं बस अंदरा देवाना लगा वाला सपे वश वाला का दा का दा दा का बाहर के बल संदरा हर भी खुलश की ओर बदा के नबादा दे तुसे यूसो कालीना हटा अटेंड के भी उदेने लवा मैसेजेस वो दर दल मुंह पर ख्याल लगा जे पैसे दे खाल के सरखात में दा खूब पीरा डेर दी मुना मुख विच का पैसे वर सरखात में दी रेखान वजीर अडेरा डेरा वनन दे तो और तब खेरे जब दुआ करम औजत खेरे दर तक ओम गुंगा दे शमा इट्स मी उजाला मरवत द मैसेज कराय दे उजाला मरवत डेरा मनना वही ची वही जना नजर कली तरह सा माता हमजो ले रहा कविस्ता पे गोरुना आओ पमीना मीना राता गोरा दस्तो दस्तर गोतोरा ले वना इधर पसे यमा उजाला मरवर डेरा मने ना डेरा शुक्रिया डबल मैसेज हाँ दे उजाला दाए वही ची वही पमा दखपल नजान अग्राने जना नमक कवा बदरंग बंदरंग खुयुना उजाला मरवर डेरा मनाना जी क्यों संदरा वो शाय उजाला मरवत फरमाइश ते जरूर का चीबे दे गिला नवी शे देमु फरमाइश नशे पीरिया देमु गाना पीरान शे ये वन लगे द अस्सलाम वालेकुम अबुज देर सी वालेकुम अस्सलाम जी सो खबर है कहे किम जिना
2: زاہد
1: خبر ہے کہ
2: شاہدہ
1: خبر ہے کہ اچھا مخ وچ کہے چ زاہد خبر ہے کہ بیا میں پگوش ور مجھے کہے چ شاہد خبر ہے کہ خدا خوش شاہدہ دو کم جی نہ تو جی
2: یان بنو
1: نہ دے کلکڑا ہے ہاں ہاں جی پروگرام کے ہر کلائے خوش آمدید دیتے ہیں فرسٹ ٹائم دے کلکڑا ہے کہ نا ہاں بھائی جان نو در تو یہ اچھے پروگرام اور وے پروگرام کے ڈیر سدے اور ویدل آخو دے نور ویدل چی دائی بید غاٹ در ویخ پا مائک بندے ہوئے آخو دے نور ویدل
2: چی
1: وائی ما خون جاری دلی در ویخ خبر تو سی چی رے اور وائی خا جی در تو ویدل چی سدے روڑی دیو پروگرام تھا خبر ہے

0: हाँ शाबाश है।
1: रसा प्रोग्राम में बच्चे की एकदा
0: हाँ हाँ
1: रसा प्रोग्राम में बच्चे की एकदा कि जनमन में शेर माली वाले
0: होए रसा पजड़ा में गोते केक दा चे दरबालूम शी जमा लेवा नी मीना वाह वाह वाह वाह वा, दा खुदे डेर लगा चे मतलब पदा टपा इस दा कवलो दे डेर जोन सड़ाई कड़ाई हाँ सेम
1: ना सरेक्रस में
0: नजर बे दा सरंगे इस दा कड़ी वाजो दे ते रियो ने जे तुझ दा कड़ी सरंगे वा हाँ
1: निशान दा हम ही
0: सही सही
1: वर्षी जी संता
0: ए ना बिल्कुल दस दू छ किम दस हक दाई छ किम शाही नजदा कवे आदे इंसान नजदा छ उच किम जदा कवे आ नजदा की जी
1: ई वे जंदा खबर
0: आदा ए तू दस तशाई विच पजुन दे पस्तड़ाई कड़ा विच यार दा शाही जस दाक दाक दाक खुस दाए नके ए
1: जे लतीफा
0: लतीफा अच्छा लतीफा खुडे रसाओ का विया खुई वा खबर विच शेरी शी बस वजी ता जोन रसाई
1: ہر
0: انسان چکی ما دو فیوریٹ مطلب وی پروگرام چ یار یو پروگرام تو تخوان در کی بل تو تخوان نہ در کی نا نو دا خبر وی پشے اچھا شاہدی ڈیرا ڈیرا من نہ کو دے کال کولے نور چا تسلمی نہ کہے کما سندر درتا ولا گا بے وفا کا بے وفا ہے کا سرنگ
1: وفا کا بے وفا ہے
0: وفا کا بے وفا ہے نورا
1: زما دزر دنیا ہے
0: ہاں
1: نورا نورا
0: ویلے خو لشکی خو مختا پر جمتا لشکی سوکاش کے نام وفا کا بے وفا ہے ہاں اچھا جی شاہ جی ز کوشش تر تک ہاں کچہرے میں دا سندر میں دا کڑلا چی بی در تا لگا وفا کا بے وفا ہے کچہرے وش وخ وش وخ نہیں بی بلا سندر در تا لگا صحیح دو نہ نہ دماغ
1: پن میں
0: صحیح نہ ہوا چلو صحیح ہوا ڈیرا ڈیرا من جی جی اچھا چلو اگا ادھر تپلے کا صحیح شو ڈیرا مننا جی دے کال کے والے خوشحال ابو دادے گوڑا جی دے کال کے والے جہان مننا جی ہاں دا وفا کا بے وفا ہے دا خو مچرے نہ تروے دلی دا خو نوی خبر وش والا ہاں خو بہار کیف بیا ہاں کوشش کوی کہ چہرے میں مندا کڑلا نو سونے پہ سہاگا کسی ہے ٹرائی کوی ہے